0: 93 थोप्लो 4 मेगाहर्ज द्वारा जनहितमा जारी सन्देश।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848401188।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
10: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
8: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
10: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
8: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
9: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
11: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 6, गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हाँगर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुचुङ चुङ दगुरेर गए, अहिले भट्ट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
13: हामी कहाँ साल, सिसौ, असना, सालको चौकस, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चन जङ्गा सम्मिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9478414894
0: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
3: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दाङ फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 9857780103
3: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
14: टेन्सन नगर्न बुढी सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैसीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ
3: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय धिक मोबाइल नम्बर 9846655452
15: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो युट्युब पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ
16: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम युट्युब च्यानल पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ
15: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ
16: समाचार लेखन तथा वाचनका लागि 4 जना
15: मार्केटिङ म्यानेजर कन्टेन्ट क्रिएटर मार्केटिङ र प्राविधिकका लागि 2-2 जना
16: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ
15: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ
16: रेडियो समाचार कार्यक्रम मार्केटिङ भिडियो पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ
15: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म
16: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz सम्पर्क नम्बर 082-521-847 त्यति मोबाइल नम्बर 9857-22-787
15: रेडियोदेखि भिडियोसम्म पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं
16: प्रकृति मिडिया नेटवर्क रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ समुदायका लागि सामुदायिक रेडियो
0: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
17: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले दिद्दिदा घटाई भाडा चम्काउँछ अझ सिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
18: घर घरमा हिन्दी के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082551847
2: र 082551880।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इवाना थापा दोस्रो चरणमा प्रवेश।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकोशी बाढ़ीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बाढ़ीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाएका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधिमण्डल दलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो।
0: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
3: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ। र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधि जानकारीहरू पनि लगिराखेका छौँ। जल त मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ। र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ। र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने, त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
1: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खासगरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको साला सुंगी 14.8 मेगावटको माथिल्लो सान्जेन, 42.5 मेगावटको सान्जेन, 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त।
5: बढी आएको चाहिँ चाउचौ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचौ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
6: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
9: खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौ।
12: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटा लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
0: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने उल्लिका रक्षा कवच शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
13: अढ़ाई महीनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। नंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
13: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कलशुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 पटकको आईसीसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो। तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदीयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
1: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्।
14: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
16: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
14: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
16: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
14: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
15: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
17: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
18: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो? बालबालिका, सुत्केरी, महिलाहरूको होइन पोषणको अवस्थाहरू सिजपका महासचिव राजु घिमिरे सरलाई।
19: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
18: अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
5: सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
18: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
20: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन्, तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू, त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटिकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
13: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
4: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन, 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै, खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
13: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत, इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी।
4: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत, आज चाइनीज ताइपे र भोलि श्रीलंकासँग खेल्ने, टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
13: साझा खबरको अन्त्यमा कार्टुन, नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिल प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाईं दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772। घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
6: ओहो ल, पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? र खै
7: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
6: त्यही त खै, यिनलाई चेत किन नआओला?
7: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
1: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
8: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

नमस्कार तथा सुप्रभात रेडियो पत्रिका आजको परिवेशमा म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 7 गते, तदनुसार सन् 2026 सेप्टेम्बर 23 तारीक, अन्तर्राष्ट्रिय सांगीतिक भाषा दिवस बुधबार।

0: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्याङको रेडियो कपुरकोट, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। बाढ़ीमा परि सम्पर्कविहीन भएका तुलसीपुरका थप दुईजनाको कुशको शव बनाएर दाह संस्कार गरियो। सल्यानमा बितेको दुई महिनाको अवधिमा 31 सवारी दुर्घटना हुँदा 7 ज्यान गयो।
1: दाङमा कृषि विकासका लागि करिब 6 करोड़ बजेट। कृषि उत्पादन र बजारीकरणमा प्राथमिकता गराएका नागरिकले बाँसका सामग्री बिक्रीबाट राम्रो आमदानी गर्दै।
0: र तुलसीपुरमा श्रृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा दुईजना पक्राउ। चोरीका सामान समेत पक्राउ गरिएको जानकारी रूकुम पश्चिमको आडबीस कोर्टमा 3 जिल्लाको सिकाई आदान प्रदान।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाकान, घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीलाई दाङबाट प्रकाशित नयाँ एकभूत दैनिक, गोरक्षे दैनिक र राप्ती कोष दैनिक पत्रिका प्राप्त भएका छन्। आजका पत्र पत्रिकाहरूले विभिन्न खबरहरूलाई आफ्नो पहिलो पन्नामा समेटेका छन्। आजको नयाँ एकभूत दैनिकले दारामामा फैलियो स्क्रब टाइफस संक्रमणका कारण 7 जनाको मृत्यु, प्रभावित बस्तीमा खटिए स्वास्थ्यकर्मी, यो खबरलाई

0: स्वास्थ्यकर्मीको टोली प्रभावित बस्तीमै पुगेर परीक्षण र उपचारमा जुटेको छ। पछिल्लो एक महिनामा संक्रमणका कारण 7 जनाको मृत्यु भएपछि गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएको हो। दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार 191 जनाको परीक्षण गर्दा 60 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। परीक्षण गरिएकाहरू मध्ये ठूलो संख्यामा संक्रमण देखिएपछि थप परीक्षणका लागि 1000 देखि 1200 किट आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ। दारमामा फैलियो स्क्रब टाइफस संक्रमणका कारण 7 जनाको मृत्यु। प्रभावित बस्तीमा खटिए स्वास्थ्यकर्मी। आजको नयाँ युगबोध दैनिकमा हिमाल शर्माले समाचार लेख्नु भएको छ।
1: दाङमा कृषि विकासतर्फ करिब 6 करोड़ रूपियाँको बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष 2083-84 कृषि विकासतर्फ 5,96,28,000 रूपियाँ बजेट विनियोजन भएको हो। कृषि उत्पादन वृद्धि, प्रविधिको विस्तार, बजारीकरण तथा कृषकको आय आर्जन बढ़ाउने उद्देश्यसहित उक्त बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ। कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन हुने विभिन्न कृषि विकास, कृषि उत्पादन प्रवर्धन, प्राविधिक सेवा तथा लक्षित वर्गका कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार विनियोजित कुल बजेट मध्ये पुँजीगत तर्फ 15 लाख रूपियाँ र चालू तर्फ 5,81,28,000 रूपियाँ रहेको छ। केन्द्रले साधारण कार्यक्रमका लागि 1,98,26,000 रूपियाँ बजेट विनियोजन समेत गरेको छ। यस्तै कृषि उत्पादन र उत्पादकत्व बढ़ाउने उद्देश्यले केन्द्रले चालू आर्थिक वर्षमा उत्पादन प्रवर्धन कार्यक्रमलाई समेत प्रमुख प्राथमिकता दिएको छ। उत्पादन प्रवर्धन अन्तर्गत सिंचाई सहितको कृषि विकास कार्यक्रमका लागि 40 लाख रूपियाँ बजेट विनियोजन भएको छ। कृषि विकासका लागि दाङमा करिब 6 करोड़ बजेट, अमरराज आचार्यले लेखेको खबर आजको गोरेछ दैनिकमा छापिएको छ।
0: तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाले पशुपालक किसानलाई लागत साझेदारीमा यान्त्रीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको आर्थिक वर्ष 83-84 स्वीकृति वार्षिक कार्यक्रम अन्तर्गत व्यावसायिक तथा अन्य पशुपालक किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागि हो। कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई घाँस काट्ने, विद्युतीय चाप कटर र दाना पिस्ने मेसिन उपलब्ध गराइनेछ। पशुपालन व्यवसायलाई सहज, कम श्रममा आधारित तथा प्रविधि मैत्री बनाउने उद्देश्यले किसानको लागत साझेदारीमा आवश्यक यन्त्र वितरण गर्न थालिएको पशु सेवा शाखाले जनाए एको छ। पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले पशुपालन व्यवसायमा किसानको श्रम तथा समय घटाउँदै उत्पादन लागत कम गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको जानकारी दिनुभएको छ। पशुपालक किसानसँग यान्त्रीकरण कार्यक्रम, यो तुलसीपुरको खबर नयाँ युगबोध दैनिकले छापेको छ।
1: तुलसीपुर बजार क्षेत्रमा श्रृंखलाबद्ध चोरीका घटनाहरू हुन थालेका छन्। चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले भने 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर 8 अश्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिर सहित तुलसीपुरका बेलुवा, दोगरे, अश्वारा लगायतका विभिन्न स्थानका घर तथा पसलहरूमा चोरी गरेको आरोपमा तुलसीपुर 9 सम्झना टोलका 19 वर्षीय तुफान परियार र तुलसीपुर 8 अश्वाराका 21 वर्षीय अनुप बस्नेतलाई पक्राउ गरिएको हो। उनीहरूलाई असोज 5 गते पक्राउ गरिएको र दाङ जिल्ला अदालतबाट नक बजने चोरी सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी हेमबहादुर केसीले जानकारी दिनुभएको छ। पक्राउ परेकाहरूको साथबाट 2 थान मोबाइल, 3 थान चाबी, 10 थान लाइटर लगायतका सामानहरू समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै उनीहरूको साथबाट 1,690 रूपियाँ नगद समेत बरामद भएको छ। प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ। तुलसीपुरमा पछिल्लो समय दैनिक जसो चोरीका घटनाहरू भएका छन्। केही दिन अघि मात्रै तुलसीपुरको दोगरेबाट एकै दिन 5 वटा पसलमा चोरी भएको थियो। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशज्वालाले जानकारी दिनुभएको छ। यो अभियान असोज 15 गतेदेखि शुरू भई मंगिर 15 गतेसम्म चल्ने र केन्द्रदेखि गाउँटोल र जनताको घरजलीसम्म पुग्ने उहाँले जानकारी दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले कम्युनिष्ट पार्टीहरूबीच पार्टी एकताका लागि भन्दै छलफल र वार्ता गर्न समिति बनाएको छ। पार्टीका महासचिव देव गुरूङको संयोजकत्वमा समिति बनाएको छ।

0: आएको हो। यस्तै नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक जारी रहेको छ। हिजोको केन्द्रीय कमिटिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी रूपान्तरणको विषयमा आफ्नो धारणा राख्नु भएको थियो। हिजोको बैठकमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पनि आफ्नो धारणा राख्नु भएको खबर छ। महासचिव शंकर पोखरेल र विष्णु पौडेलले पछिल्लो समय पार्टीभित्र उठेका बहसका विषयहरूलाई मसिनो गरी प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले नयाँ चरणमा प्रवेश गर्न नसक्ने हो भने जनताको मन जित्न नसकिनेमा जोड़ दिनुभएको छ। उहाँहरूको खास गरी पछिल्लो युवा पुस्ता, किसानहरूका मुद्दा, जनताका मुद्दा, सुकुम्बासीका मुद्दामा पार्टीले आफूलाई रिफर्म गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पुनर्गठन भनेको विचारको पुनर्गठन हो, संगठनको पुनर्गठन हो र पार्टी चल्ने शैलीको पुनर्गठन हो, उहाँहरूले भन्नुभएको छ। केन्द्रीय कमिटिमा बोल्ने अन्य केन्द्रीय सदस्यहरूले समेत पार्टीले नयाँ ढंगले विचार निर्माण गरेर अगाडि बढ़नुपर्ने, नेतृत्वका विषयमा समेत सोच्नुपर्नेमा जोड़ दिएका छन्। यस्तै नेपाली कंग्रेसको आज पालिका अधिवेशन हुँदैछ। नेपाली कंग्रेसका देशभरका पालिका अधिवेशनले नयाँ नेतृत्व ल्याउन थालेको हो। नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशनबाट पालिकामा नयाँ नेतृत्व ल्याउन थालेको नेपाली कांग्रेसले जनाएको छ। असोज 3 र 4 गते एउटा अधिवेशन गरेको कांग्रेसले पालिका हुँदै जिल्ला अधिवेशन गर्नेछ। दाङमा समेत पालिका अधिवेशन हुँदैछन्। तुलसीपुरको उपमहानगरपालिका अधिवेशनका लागि वीरेन्द्र शाह अघि सर्नु भएको छ। आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
1: सल्यानमा बितेको 2 महिनाको अवधिमा सवारी दुर्घटनामा परि 7 जनाको ज्यान गएको छ भने 49 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार साउन र भदौ महिनामा गरी जिल्लाका विभिन्न स्थानमा 31 सवारी दुर्घटना भएका हुन्। ती दुर्घटनामा परि 7 जनाको ज्यान गएको हो भने 49 जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं प्रहरी नायक निरीक्षक जयराम घरतीले जानकारी दिनुभएको छ। उहाँका अनुसार साउन महिनामा मात्रै भएका सवारी दुर्घटनामा 19 जना घाइते भएका थिए। यस्तै भदौ महिनामा भएका दुर्घटनामा परि 7 जनाको ज्यान गएको थियो भने 30 जना घाइते भएका थिए। 2 महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस्तै साउन महिनामा 214 सवारी साधनलाई समेत प्रहरीले कार्यवाही गर्दा 1,28,000 रूपियाँ राजस्व संकलन गरेको छ भने भदौमा 218 सवारी साधनलाई कार्यवाही गर्दा 2,02,500 रूपियाँ राजस्व संकलन भएको पनि प्रहरी नायक निरीक्षक घरतीले जानकारी दिनुभएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: नेपालगंज स्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाड़ी जिल्लाबाट आयात हुने गरेको छ। भन्सारमा कड़ाई भएपछि अहिले नेपालगंजमा पहाड़ी जिल्लाबाट उत्पादन भएको तरकारीले बजार पाएको नेपालगंज स्थित रानी तलाउ कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठदेखि मंगिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारी मध्ये करिब 80% तरकारी सल्यान, रूकुम, रोल्पा र दाङ लगायतका छिमेकी पहाड़ी तथा भित्री मधेसका जिल्लामा उत्पादन हुने गरेको छ। दाङको देउकुरी क्षेत्रमा उत्पादन भएका टमाटर र अन्य सिमीजन्य तरकारीहरूले नेपालगंजको बजार पाउने गरेका छन्। त्यस्तै सल्यानको र रूकुमबाट उत्पादन हुने तरकारीहरूको नेपालगंज बजारमा अत्याधिक माग रहेको छ। भन्सार नाकामा कड़ाई भएपछि नेपालगंजमा पाउन थाल्यो नेपालकै पहाड़को तरकारीले बजार। आजको नयाँ इकबोध दैनिकले समाचार थापेको छ।
1: यस्तै घुराई महानगरपालिका वडा नम्बर 5 मन्नामे निवासी 56 वर्षीय दिलकुमारी घरती बाँसका सामग्री बनाउँदै आउनु भएको छ। घरमा श्रीमानले छिटुवा, डोका लगायतका बाँसका सामग्री बनाएको देखेपछि उहाँले पनि सो काममा सघाउन थाल्नु भएको हो। शुरूमा श्रीमानसँगै छिटुवा, डोका, डालो लगायतका सामग्री बनाउन आवश्यक बाँसका चोया बनाउने काम गर्दै आउनुभएका घरती पछिल्लो समय आफै सामान बनाउन थाल्नु भएको हो। राम्रोसँग ध्यान दिएर काम गरे बाँसका सामग्री बनाउन सकिने पनि रहेछ भन्ने उहाँले अनुभव समेत सुनाउनु भएको छ। घरायसी कामसँगै बाँसका सामग्री बनाउँदै आएका उहाँले बाँसका सामग्री बनाएर बिक्री गर्दा घर खर्च समेत चलाउन सजिलो भएको बताउनु भएको छ। विगतको तुलनामा बाँसका सामग्रीको बिक्री गर्दा आमदानीमा कमी आए पनि पहिलेको तुलनामा बनाउने मानिस समेत कमी हुँदा बनाएका सामग्री बिक्रीमा समस्या नभएको उहाँ बताउनुहुन्छ। खास गरी धान घरमा भित्र्याउने बेला भकारी चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिटनी लगायतका सामग्रीहरूको माग हुने गरेको समेत उहाँको भनाई छ। बाँसका सामग्री बिक्रीबाट आमदानी आजको गोरेछ दैनिकमा यो खबर प्रकाशित भएको छ।
0: तपाई अहिले दाङको रेडियो प्रकृतिले उत्पादन गरेको आजको परिवेश सुनिरहनु भएको छ। आजको परिवेशमा केही बेरको छोटो व्यापारिक विश्राम, त्यसपछि हामी उपस्थित हुने नै छौ।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: आजको परिवेशमा तपाईलाई फेरि स्वागत छ। तपाईले रेडियो प्रकृति लगायत विभिन्न सामुदायिक रेडियोबाट पत्र पत्रिकाको संगालो आजको परिवेश सुनिरहनु भएको छ। अब थप खबर,
1: रूकुम पश्चिमको आडबीचकोट नगरपालिकामा नेपालमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सशक्तिकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत संयुक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त परियोजना रूकुम पश्चिम, जाजरकोट र रूकुम पूर्वमा संचालन भइरहेकोमा आडबीचकोटमा तीनवटै जिल्लाको संयुक्त सिकाई आदान प्रदान कार्यक्रम भएको हो। वडा नम्बर 11 गतसैना स्थित उरेरी शहरी स्वास्थ्य केन्द्रमा कार्यक्रम भएको हो। आडबीचकोटमा तीन जिल्लाको सिकाई आदान प्रदान कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। अहिलेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरेर 15 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा रहेका 11 बैंकमा रहेका खातामा अहिलेसम्म 11,27,02,60,685 रूपियाँ जम्मा भएको छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराज बैंकमा रहेको डलर खातामा 2,48,04,700 अमेरिकी डलर मौजूदा रहेको छ। सबै खातामा गरी 15,56,56,28,167 रूपियाँ जम्मा भएको छ। तर नागरिकले भने अझै यो रकम राहतका रूपमा पाउन सकेका छैनन्। उनीहरूको बच्चाहरूको पढ़ाई, आफ्नो बसोबास, परिवारका सदस्य गुमाएकाहरूको काजक्रिया र बाँकी जीवन चलाउनका लागि अहिले कष्टकर अवस्था बनेको छ। हामीहरूको सबै अवस्था गाह्रो छ, केलाई सजिलो भनौं। सरकारले कहिले हामीलाई यहाँबाट स्थानान्तरण गर्छ, पुरानै ठाउँमा घर हाल्नतिर लाग्ने हो कि नयाँ ठाउँमा जाने हो, यसको समेत अन्यल भएको छ, बाढ़ी पीड़ितहरूले भन्ने गरेका छन्। यता भोटेकोशी बाढ़ीमै परि सम्पर्कविहीन भएका तुलसीपुर 13 थप 2 जनाको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। यो हिजोको खबर हो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएको करिब 1 महिनापछि घर परिवारले कुशको शव बनाएर दाह संस्कार गरेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ी प्रभावित बाढ़ीमा परि सम्पर्कविहीन भएका तुलसीपुर 13 कै 4 जनाको अहिलेसम्म कुशको शव बनाएर दाह संस्कार गरिसकिएको छ। तुलसीपुरमा पनि यसको प्रभावले छोड़ेको छैन। आजको नयाँ इकबो दैनिकले समाचार छापेको छ।
1: रूकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट सहित जिल्लाका विभिन्न ठाउँमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरू राखिएको छ। सड़क अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा सड़क प्रयोगकर्तामा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ती बोर्डहरू राखिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी इकाईले सम्बन्धित सरकारवाला निकाय संघको समन्वय तथा सहकारीमा विभिन्न ठाउँहरूमा सचेतना बोर्डहरू राखिएको हो। यसले सड़क अनुशासनलाई बढ़ावा दिने र सड़कमा सहजता आउने विश्वास समेत राखिएको छ। रूकुम पश्चिममा ट्राफिक सचेतनामूलक बोर्ड राखियो। नो हर्न र नो पार्किङ क्षेत्र समेत तोकिएको छ। घनश्याम खटकाले कखरा अनलाइनमा खबर लेख्नु भएको छ।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने निर्वाचनका लागि हिजो उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिका संयोजक मणिराम आचार्यका अनुसार एसोसिएट सदस्य पदमा दीपक राज आचार्यको एकल उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अध्यक्ष पदमा अनिल आचार्य, ध्रुव कुमार गहतराज र नरेश कुमार श्रेष्ठको उम्मेद्वारी रहेको छ। अध्यक्ष पदका उम्मेद्वार नरेश कार्कीले उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन संयोजक आचार्यले जानकारी दिनुभयो। यस्तै वरिष्ठ उपाध्यक्षमा शरद प्रसाद अधिकारी, महेन्द्र बुढाथोकी र भरत प्रसाद रिग्मीले उम्मेद्वार बन्नु भएको छ। उद्योग उपाध्यक्षमा गेहेन्द्र बहादुर बस्नेत र मन बहादुर बुढाथोकी हुनुहुन्छ। वाणिज्य उपाध्यक्ष पदमा नोर्बु तामाङ, मानु केसी, रामप्रसाद पोखरेल हुनुहुन्छ। महासचिव पदका लागि विकास ओली र माधव खनाल हुनुहुन्छ। सचिव पदमा उम्मेद्वारका रूपमा गणेश पाण्डे, भीमसेन डाङी, सूरज बुढाथोकी रहनु भएको छ। कोषाध्यक्षमा प्रेम बहादुर बुढा मगर र दीपक पण्डितले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन एकजना निर्विरोध, यो घोराई उद्योग वाणिज्य संघको समाचार आजका पत्र पत्रिकाले छापेका छन्।
1: सल्यानका 10 स्थानीय तहका 83 वडा मध्ये 11 वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन्। ती मध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण शुरू गर्ने गरी तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ़न सकेको छैन। जिल्लामा 6 वडा कार्यालयका भवन छैनन्। बागचोर नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 4 भवन बन्न बाँकी छ। नगर प्रमुख जनकराज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अघि बढ़न नसकेको बताउनु भएको छ। यस्तै गरी बनगाड कुपिण्डे नगरपालिकाका 12 वडा मध्ये 6 वडा कार्यालयको भवन निर्माण हुन बाँकी रहेको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार जग्गा प्राप्तिमा ढिलाइ भएकाले यस वर्षबाट निर्माण प्रक्रिया अघि बढ़ने तयारी गरिएको छ। सल्यानमा 11 वडा कार्यालय भवन बन्न बाँकी, आजको गोरेछा दैनिकमा यो खबर प्रकाशित भएको छ।
0: हामी आजको परिवेशमा करिब अन्तिममा आएका छौं। अन्तिममा केही खबर संक्षेपमा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले 3 अघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले नेपालको घटनाले त्यसको वास्तविक रूप देखाएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभालाई हिजो सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताउनु भएको हो। 3 अघि नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ। उहाँले भन्नुभयो, कतिपयले यसलाई खतराहरूबारे बढ़ाई चढ़ाई गरेको भनेर खारेज गरेका थिए, तर अहिलेका दुखद घटनाहरूले यो देखाइरहेका छन्। उहाँले भन्नुभएको छ, उहाँले जलवायु परिवर्तनको असरका विषयमा धनी राष्ट्रहरू विशेष संवेदनशील बन्नुपर्ने र गरीब राष्ट्रहरूले यसको न्याय पाउनै पर्ने बताउनु भएको छ। नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढ़ाई चढ़ाई भनियो तर प्रभाव दियो, एन्टोनियो गुटेरेस आजको अनलाइन खबरले समाचार छापेको छ।
1: र आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमानपछि पूर्व तयारी र प्रतिकारका लागि संयन्त्रलाई सक्रिय बनाइएको छ। मनसूनका बेला विपद व्यवस्थापनका लागि तयार गरिएको संयन्त्रलाई अहिले नै सक्रिय बनाउन लागि सरकारले जनाएको छ। विपदको अवस्था, आउन सक्ने सम्भावित परिस्थितिलाई ध्यानमा राखेर कुन कुन मन्त्रालय तथा कुन कुन निकायले के काम गर्ने भन्ने बारेमा जिम्मेवारी पहिले नै स्पष्ट गरिएको पनि सरकारले जनाएको छ। सरकारले 77 जिल्ला प्रशासन कार्यालयलाई सतर्कता अपनाउन निर्देशन समेत दिइसकेको छ। सोही अनुसार यता जिल्ला प्रशासन कार्यालय दाङले पनि हिजो 1 सूचना जारी गर्दै जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ। 3 ठूलो पानी पर्ने भएपछि पूर्व तयारी शुरू, उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ।
0: यिनै खबरहरूसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाई श्रोतालाई धन्यवाद दिँदै सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म संगीत बस्याल पनि विदा हुन्छौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा मोबाइल नम्बर 9808664071
4: मेरी आमोइनी घरको बोलाइछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
5: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ साह्रै घर पो छ त
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
5: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
6: हामी कहाँ सार सिसो असना सासु चौक झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
7: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9585723894 9484814894
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
9: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
9: दाँत निकाल्ने
10: दाँत भर्ने
9: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
9: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन डाङ मोबाइल नम्बर 9585725188 र 9848740188
12: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर डाङ हाम्रा सेवाहरू
13: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
12: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेसनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 9857780103
13: नेसनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
14: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
13: हाम्रा सेवाहरू नसा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
15: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
14: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर
16: गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
13: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
14: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380।
17: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
13: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
18: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
13: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
13: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

मैं तो नेपाली हूँ, मैं तो नेपाली हूँ।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ SBI बैंकको ATM अगाडि। प्रोपराइटर अजय भिक। मोबाइल नम्बर 9846655452।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 9857720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
6: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: रेडियो बरकती एफएम
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121999918।
4: समुदायका लागि सामुदायिक रेडियो, रेडियो प्रकृति 93.4 MHz तुलसीपुर डाङ, अब रेडियो सँगै भिडियो, युट्युब, पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
5: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम, युट्युब च्यानल, पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
4: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
5: समाचार लेखन तथा वाचनका लागि चारजना,
4: मार्केटिङ म्यानेजर, कन्टेन्ट क्रिएटर, मार्केटिङ र प्राविधिकका लागि 2-2 जना।
5: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
4: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
5: रेडियो, समाचार, कार्यक्रम, मार्केटिङ, भिडियो, पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
4: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
5: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz, सम्पर्क नम्बर 0825218447, त्यस्तै मोबाइल नम्बर 98578227787।
4: रेडियोदेखि भिडियोसम्म, पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
5: प्रकृति मिडिया नेटवर्क, रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ, समुदायका लागि।

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म लक्ष्मण विश्वकर्माको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै मोबाइल एप्लिकेशनबाट पनि संसारभरकै साथ सुनिरहनु भएको छ। प्रकृति खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा दुईजना पक्राउ। रूकुम प्रहरीद्वारा अवैध भरुवा बन्दुक बरामद। बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापनाका लागि अमेरिकाले थप 36 मिलियन डलर सहयोग गर्ने। कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै। र विदेश खबरमा अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानीको चेतावनी। खेल खबरमा विश्व एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित। अब प्रकृति खबर विस्तारमा। तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध रूपमा चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर 8 अश्वारा स्थित नवदुर्गा भगवती मन्दिर सहित तुलसीपुरको बेलुवा, दोघरे, अश्वारा लगायतका विभिन्न स्थानबाट घर तथा पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तुलसीपुर 9 सम्झना टोल निवासी 19 वर्षीय तुफान परियार र तुलसीपुर 8 अश्वाराका 21 वर्षीय अनुप बस्नेत रहेका छन्। प्रहरीले उनीहरूलाई असोज 5 गते पक्राउ गरी जिल्ला अदालत घोराईबाट नकबजनी चोरी सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। पक्राउ परेकाहरूको साथबाट 2 थान मोबाइल, 3 थान चाबी, 10 थान लाइटर, 4 थान बदाम जुस लगायतका विभिन्न सामानहरू समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। तुलसीपुरमा पछिल्लो समय दैनिक जसो चोरीका घटनाहरू भएका छन्। केही दिन अघि मात्रै तुलसीपुरको दोखरेबाट एकै दिन 5 पसलमा चोरी भएको थियो। दाङमा कृषि विकासतर्फ करिब 6 करोड़ रूपियाँको बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष 2083-84 कृषि विकासतर्फ 5,96,28,000 रूपियाँ बजेट विनियोजन गरिएको हो। कृषि उत्पादन वृद्धि, प्रविधिको विस्तार, बजारीकरण तथा कृषकको आय आर्जन बढ़ाउने उद्देश्यले कृषि ज्ञान केन्द्र दाङ मार्फत विनियोजित रकम खर्च गरिने भएको हो। कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन हुने विभिन्न कृषि विकास, उत्पादन प्रवर्धन, प्राविधिक सेवा तथा लक्षित वर्गका कार्यक्रम का लागि उक्त बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। तुलसीपुर उपमहानगरपालिकाले किसानहरूका निम्ति विभिन्न साझेदारी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ, जस अन्तर्गत पशु सेवा शाखाले पशुपालक किसानलाई लागत साझेदारीमा यान्त्रिकीकरण सञ्चालन गर्ने तयारी गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत व्यावसायिक तथा अन्य पशुपालक किसानहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई घाँस काट्ने विद्युतीय च्याप कटर र दाना पिस्ने मेसिन उपलब्ध गराउने भएको छ। पशुपालन व्यवसायलाई सहज, कम श्रममा आधारित तथा प्रविधि मैत्री बनाउने उद्देश्यले किसानको लागत साझेदारीमा आवश्यक यन्त्र वितरण गर्न लागि पशु सेवा शाखाले जनाएको छ। रूकुम पूर्वमा प्रहरीले बेहरिसी अवस्थामा लुकाई छिपाई राखिएको भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार बिहान 10:15 बजेको समयमा प्रहरी बीट रूमाल बाराबाट खटिएको प्रहरीको टोलीले सिस्ने गाउँपालिका 5 मैसीखाले स्थित सानी पातल वनको खोल्सामा लुकाई छिपाई राखिएको एउटा भरुवा बन्दुक फेला पारेको प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभएको छ। उहाँका अनुसार गस्तीमा खटिएको प्रहरीको टोलीले जंगलमा लुकाई राखिएको अवस्थामा बन्दुक देखेपछि सुरक्षित रूपमा बरामद गरी जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा पठाएको प्रहरीले जनाएको छ। सल्यानमा बितेको दुई महिनाको अवधिमा सवारी दुर्घटनामा परि 7 जनाको ज्यान गएको छ भने 49 जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार श्रावण र भदौ महिनामा गरी जिल्लाका विभिन्न स्थानमा 31 वटा सवारी दुर्घटनामा परेका थिए। ती दुर्घटनामा परि 7 जनाको ज्यान गएको थियो भने 49 जना घाइते भएको कार्यालय प्रमुख एवं प्रहरी नायक निरीक्षक जयराम खर्तीले जानकारी दिनुभएको छ। उहाँका अनुसार श्रावण महिनामा मात्रै भएका सवारी दुर्घटनामा 19 जना घाइते भएका थिए। यस्तै भदौ महिनामा भएका विभिन्न दुर्घटनामा परि 7 जनाको ज्यान गएको थियो भने 30 जना घाइते भएका थिए। नेपालगंज स्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाड़ी जिल्लाहरूबाट आयात हुने गरेको पाइएको छ। भन्सारमा कडाई गरेपछि अहिले नेपालगंजमा पहाड़ी जिल्लामा उत्पादन भएका तरकारीले बजार पाउन थालेको नेपालगंज स्थित रानी तलाउ कृषि उपज बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापा छेत्रीले जानकारी दिनुभएको छ। उहाँका अनुसार गत जेठदेखि मंगिरसम्मको गएको जेठदेखि मंगिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारी मध्ये करिब 80% तरकारी सल्यान, रूकुम, रोल्पा र दाङ लगायतका छिमेकी तथा पहाड़ी एवं भित्री मधेशका जिल्लाबाट उत्पादन हुने तरकारीहरू निर्यात हुने गरेको बताउनु भएको छ। बाँकी 20% मात्रै भारतीय तथा अन्य क्षेत्रबाट तरकारी त्यहाँ आउने गरेको उहाँले जानकारी दिनुभएको छ। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोल लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, डुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत समेत गर्नुभएको हो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका थाई प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरन लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको हो। अमेरिकाले नेपालको बाढ़ी पछिको पुनस्थापना तथा पुनर्निर्माणका लागि थप 36 मिलियन अमेरिकी डलर सहयोग गर्ने जनाएको छ। उक्त रकम नेपालीमा 4 अर्ब भन्दा धेरै रकम रहेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला सम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री सिसिल खनालसँगको भेटवार्ताका क्रममा यस्तो घोषणा गर्नुभएको हो। भेटमा उहाँले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब 70 जना अमेरिकी नागरिकका परिवारप्रति पनि सम्वेदना व्यक्त गर्नुभएको हो। यस्तै थप अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न 10 मिलियन अमेरिकी डलर बराबरको थाई तथा आवश्यकता अनुसार निर्माण गर्न, प्रभावित समुदायका लागि खानेपानी तथा सरसफाई एवं स्वच्छता आश्रम संरक्षण जीविकोपार्जन गर्न 8 मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको हो। यो घोषणासँगै नेपालको बाढ़ी प्रतिकारी तथा पुनस्थापना प्रयासमा अमेरिकाले उपलब्ध गराउने कुल सहायता 36 मिलियन डलर भन्दा बढ़ी पुगेको अमेरिकी दूतावासले जनाएको छ। सहकारी संचालक तथा प्रमुख कार्यकारी अधिकृत सीईओले आफ्नो वा आफन्तका घरमा कार्यालय राख्न नपाउने भएका छन्। राष्ट्रिय सहकारी प्राधिकरणले निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीहरूले आफ्नो वा आफन्तका घरमा घर भाडामा लिन रोक लगाएको हो। संस्था संचालक, प्रमुख कार्यकारी तथा निजको परिवारका नाममा रहेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्न पाइने छैन प्राधिकरणको निर्देशनमा भनिएको छ। उक्त बुदा विपरीत कार्य सञ्चालन भएको भए 6 महिनाभित्र हटाइसक्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन आज हुन लागेको हो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछन्। त्यसमा 1 जना सभापति, 1 महिला सहित 2 जना उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। यसअघि कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेको थियो। केही छुटपुट बाहेक देशभरका सबै वडामा नेतृत्व चयन भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै ओडामा समेत अधिवेशन सम्पन्न भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 साल पौष 17 गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाइ दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित छन्। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको पूरा कामहरू पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार फ्लाइ दुबईको विमान आज बेलुका 6:15 पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:15 दुबईका लागि प्रस्थान गर्नेछ। यसैबीच निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी मंगिरदेखि नै सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढ़ाइएको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटोलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाइएको जानकारी दिएको छ। प्रकृति खबरमा अब विदेशको खबर। इरानको रिभोल्युसनरी गार्डसले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनात गर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ। युद्ध शुरू भएको झण्डै 7 महिना बितिसक्दा पनि तेहरान र वाशिङटन बीच गतिरोध कायमै छ। यद्यपि कुनै पनि पक्ष पूर्ण स्तरको युद्धमा फर्किन भने इच्छुक देखिएका छैनन्। इरानी सेनाको वैचारिक अंग मानिने इस्लामिक रिभोल्युसनरी गार्डस कोर्सका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट नयाँ आक्रमण भएमा आफ्नो प्रतिरक्षा र जवाफी कार्यवाहीमा प्रहार गर्ने समेत उल्लेख गर्नुभएको छ। आफ्ना लक्ष्य पनि पहिले जस्तै नहुने बताउँदै आफूसँग अहिलेसम्म आक्रमण नगरेका नयाँ लक्ष्य रहेको बताउँदै गार्डर्सले आफूहरू दीर्घकालीन युद्धका लागि समेत तयार रहेको चेतावनी दिनुभएको छ। र प्रकृति खबरको अन्त्यमा एउटा खेल खबर। जापानको इची नागोयामा भइरहेको विशौं एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जीत सहित स्वर्ण जितेको हो। पहिला ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाउन सफल भएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भएको हो। श्रीलंका भने रजतमा सीमित बनेको हो। जारी एसियन गेम्समा श्रीलंकाको यो नै पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जित्न सफल भएको छ। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विधाउनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा दुईजना पक्राउ, रूकुम प्रहरीद्वारा अवैध भरूवा बन्दुक बरामद। बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापनाका लागि अमेरिकाले थप 36 मिलियन डलर आर्थिक सहयोग गर्ने, कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै। र विदेश खबरमा अमेरिकाले पुनः आक्रमण गरे, नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी। खेल खबरमा विशौं एसियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित। हवस् त, बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु डीसीलाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा बिदा हुन्छु। नमस्कार।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
2: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 डाङ, फोन नम्बर 0825219904।
4: स्कूल, कलेज, बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
9: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्। घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुल्सीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861717600 र 9858735952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: खुसीको खबर,
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञ द्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधि द्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
9: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।

0: सम्पर्क स्थान भूषाल स्टोर,
1: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
0: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
3: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
5: हिमाल पहाड तराई, हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
6: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज, रेडियो प्रकृति FM 93.4 MHz।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98577-20-308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9847840188।
0: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
12: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान, फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 9857780103।
12: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
0: किसानहरूका लागि खुसीको खबर:
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सिर्सन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी, छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
13: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206601, मोबाइल 9947807011 र 9810871380।
16: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
17: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
18: बिहान 9 बजेको प्रकृति समय सन्देश: धुलो र धुवाबाट सधैँ बचौं।
7: खुशीको खबर:
19: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822186576।
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
21: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
20: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
22: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
21: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
21: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
6: खुसीको खबर।
19: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ। के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
23: मेरी आमोइनी घरतिर बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ।
2: अब यो झाल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
23: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
10: हामी कहाँ साल सिस्टौ असरा सालको चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 23894 98478 14894।

तेर ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज
1: खुशी को खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्वस्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
0: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दाङ फोन नम्बर 082-525-103 र मोबाइल नम्बर 98-578-80-103।
1: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो। घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
4: टेन्सन नगर्न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेची, खुर्पा, आँसी, डाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 98-476-55-452।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोला दाई, के गुनगुनाइरहेको?
5: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9847840188।
11: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
12: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: स्वामी छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
1: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन गाउँतिर, भाग्य त आफैले बनाउनु पर्छ।
0: कसरी सर, मैले त मेरो भाग्य बढाउनै सकिनँ।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: 冰雪天地们的出门家里感觉。
1: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी वर्ल्ड
1: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर पाँच ग लाइन रौलियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
3: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
4: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
5: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
6: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
7: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
6: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
7: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
8: दैनिक विशेषज्ञ सेवा सहित चौबिसै घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9747807011 र 9810871380
11: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
12: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
13: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
12: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
14: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
1: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
14: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952
15: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97485060011 र 98578404601।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: किसानहरूका लागि खुसीको खबर:
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560383443 र 98105977972।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
11: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
10: हाम्रा सेवाहरू
12: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
13: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
14: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
12: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
11: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 9810871380
15: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
1: खुशीको खबर
16: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
11: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
11: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 MHz।
1: मेरी अम्मोइनी घट बनाए छ मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
2: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
2: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
3: हामी कहाँ सार सिस्टो अचना सालको चौकस झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
4: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756 सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
6: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 9857-80-103
6: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
1: मेरी अम्मोइनी घट बनाए छ मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
2: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
2: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
3: खानेकुरा सर चिसो अस्ना स्वास्थ्य चौक झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा सोमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894 9484814894।
10: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्धा वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
10: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
10: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
9: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
11: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
10: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
11: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
10: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
11: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
10: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
11: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
10: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
11: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
10: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
11: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
10: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
11: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
10: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
11: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
10: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
11: मोडिफाई गरेर सवारी साधन नचलाउने,
10: सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डा खुल्टीहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
11: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
10: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
11: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
10: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
12: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
10: टेन्सन नगर्न बुढी सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुल्सीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँची, जाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
12: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय ढिक। मोबाइल नम्बर 9846655452।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्नु भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98084-64-071।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी ओल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौं
6: हाम्रा सेवाहरू फिंगरप्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
7: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु पलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
7: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
7: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
8: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219004
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी ओल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिंगरप्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर पावर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
3: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
10: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
4: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
4: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दि दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पीर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
13: मेरी अम्मोइनी घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी अम्मोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमराह चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
15: हामीका सहर सिचौ असरा सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमराह चोक दाङ।
15: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9478894।
4: खुसीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
9: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैसीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय धिक, मोबाइल नम्बर 9846655452।
10: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
12: दन्त परीक्षण तथा परामर्श सेवा,
11: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
11: दाँत निकाल्ने,
12: दाँत भर्ने,
11: दाँतको जरादेखि उपचार गर्ने,
12: कृत्रिम दाँत लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
11: दाँतको कस्मेटिक उपचार,
12: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन, दाङ, मोबाइल नम्बर 9585725188 र 9848401188।
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
14: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
15: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
15: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720308।
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भयो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: ഇതൊക്കെ
1: खुशीको खबर।
2: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब सिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू:
5: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: मेरी आमोइनी घट बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
11: हामी कहाँ साल सिसौ अथवा सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा सम्मेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558-23-894, 9458-14-894।
13: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857-20-756।
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले भेद्यता घटाई भाडा चम्काउँछ अझ सिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
16: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
17: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
16: त्यही त खै, यिनलाई चेत किन नआउला?
17: ज जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
0: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोसी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसूनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाण्डुमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसैगरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गतेभित्र गाड़ी सञ्चालन हुनेछ। वास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगो ठड्याएसँगै काठमाण्डु उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
0: हिमाल क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सी 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डुको वसन्तपुरमा आज बिहान इन्द्र ध्वजा सहितको यशी अर्थात लिंगो ठड्याएसँगै इन्द्र जात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्र ध्वजा उत्थान गरी काठमाण्डु उपत्यकामा मनाइने यस वर्षको इन्द्र जात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्र ध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्र जात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्र जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहेका थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयो हाशी जिम्नेजियमलाई, आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपे चेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1.9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 4:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 9747070611 र 9810781380
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
12: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720300।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
20: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
19: 10 बेड आईसीयू सेवा,
20: 10 बेड एनआईसीयू सेवा,
19: 10 बेड एसडीयू सेवा,
20: नर्मल डेलिभरी तथा सीएस सेवा,
19: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
20: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
19: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
21: मेरी आमोइनी, कत बोलाएछस् माग्ने? अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यहीँ गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ सहर चिसौ असना सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो डाङ।
23: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
25: खुसीको खबर।
26: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी किन्ने। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860879194 र 9822856576।
24: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
19: किसानहरूका लागि खुसीको खबर।
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
19: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9858-23-971।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
4: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दान अब रेडियो सँगै भिडियो, युट्युब, पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
5: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम, युट्युब च्यानल, पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
4: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
5: समाचार लेखन तथा वाचनका लागि 4 जना,
4: मार्केटिङ म्यानेजर, कन्टेन्ट क्रिएटर, मार्केटिङ र प्राविधिकका लागि 2-2 जना।
5: यस्तै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
4: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेसन तालिम सञ्चालन गर्दैछ।
5: रेडियो, समाचार, कार्यक्रम, मार्केटिङ, भिडियो, पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
4: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
5: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz, सम्पर्क नम्बर 082-521-847, जस्तै मोबाइल नम्बर 98-578-22-787।
4: रेडियोदेखि भिडियोसम्म, पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
5: प्रकृति मिडिया नेटवर्क रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दान, समुदायका लागि सामुदायिक रेडियो।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नजिक, सबैभन्दा नजिक,
3: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
8: तपाई सँगसँगै

0: ਪਰ ਸੁਣਦੇ ਨੀਚਾ ਜਿਹੜੀ ਬਰਕਤੀ ਹੈ ਫਿਰ ਤੁਮ ਠੁਕਲੋ ਜਾ ਨਿਕਲ
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: मानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी

0: जानकारी गराउँदछौं। डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
1: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्यू आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
1: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
0: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
5: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
7: दन्त परीक्षण तथा परामर्श सेवा
6: दाँतको एक्सरे
7: दाँत सफा गर्ने
6: दाँत निकाल्ने
7: दाँत भर्ने
6: दाँतको जरादेखि उपचार गर्ने
7: कृत्रिम दाँत लगाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
7: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
6: दाँतको कस्मेटिक उपचार
7: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 98578-25188 र 98478-40188 घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
8: टेन्सन नगर्न बुढी सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ
7: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 98476-55452
9: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
9: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
1: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म सुधा सुमन ढकालको तपाईलाई हार्दिक स्वागत छ। तपाई यतिबेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट
0: तुलसीपुर क्षेत्रमा चोरीमा संलग्न भएको आरोपमा दुईजना पक्राउ। बाँकेमा प्रहरीले गोली प्रहार गरी लागू औषधि तस्करीलाई नियन्त्रणमा लियो।
1: कांग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र सहार निर्वाचित, घोषणा हुन बाँकी। दाङमा घटना भएको 9 वर्षपछि कर्तव्य ज्यान मुद्दा दर्ता।
0: प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भारी वर्षादेखि सावधानी अपनाउन आग्रह। भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइती घरमा प्रदर्शन।
1: र विदेश खबरमा सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम चाल्दै। खेल खबरमा विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 8 अस्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिर सहित तुलसीपुरका बेलुवा, दोघरे, अस्वारा लगायत विभिन्न स्थानका घर तथा पसलमा चोरी गरेको आरोपमा तुलसीपुर 9 सम्झना टोलका 19 वर्षीय तुफान परियार र तुलसीपुर 8 अस्वाराका 21 वर्षीय अनुप बस्नेत पक्राउ परेका हुन्। उनीहरूलाई सोमबार पक्राउ गरी दाङ जिल्ला अदालत घोराईबाट नगबजनी चोरी सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। पक्राउ परेकाहरूको साथबाट 2 थान मोबाइल, 3 थान चाबी, 10 थान लाइटर, 4 थान बदाम जुस, 2 थान शंख, 21 थान खुकुरी चुरोट, 22 थान चौतारी फिल्टर चुरोट, 7 थान शिखर आइस चुरोट र नगद 1690 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। तुलसीपुरमा पछिल्लो समय दैनिक जसो चोरीका घटना भएका छन्। केही दिन अघि तुलसीपुरको दोघरेबाट एकै दिन 5 वटा पसलमा चोरी भएको थियो।
1: यसैबीच बाँके प्रहरीले एक भारतीय नागरिकलाई लागु औषध सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बहराइच जिल्ला रूपैडिया थाना चकिया रोड ठेगाना भएका 24 वर्षीय नदीम राई रहेको लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डुका सहप्रवक्ता जीवन नेरोलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भारतबाट लागू औषध खैरो हिरोइन ल्याएर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा बिक्री गर्ने समूहलाई निगरानी बढ़ाउने क्रममा राईलाई हिजो राति पौने 11 बजेतिर नेपालगंज 14 लागु औषध सहित पक्राउ गरिएको हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीको टोलीले राई सवार मोटरसाइकल रोक्न खोज्दा भागेपछि 2 राउण्ड गोली चलाएको निरोलाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनी सवार मोटरसाइकल टायरमा गोली हानेर राईलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका राईको साथबाट खैरो हिरोइन 103 ग्राम, 790 मिलिग्राम लागू औषध, उनी सवार यूपी 40J0657 नम्बरको मोटरसाइकल र एउटा मोबाइल बरामद समेत गरिएको सहप्रवक्ता निरौलाले जानकारी दिनुभयो। लागू औषध नियन्त्रण ऐन 2033 अनुसार लागू औषध खैरो हिरोइन कारोबारमा संलग्न भएको पाइएमा 15 वर्षदेखि जन्म कैद र 5 लाखदेखि 25 लाखसम्मको जरिमाना हुने व्यवस्था छ।
0: सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइपसको संक्रमण बढ़दै गएपछि स्वास्थ्यकर्मीको टोली प्रभावित बस्तीमै पुगेर परीक्षण र उपचारमा जुटेको छ। पछिल्लो एक महिनामा संक्रमणका कारण 7 जनाको मृत्यु भएपछि गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएको हो। दारमा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार 191 जनाको परीक्षण गर्दा 160 जनामा स्क्रब टाइपस पुष्टि भएको छ। परीक्षण गरिएका मध्ये ठूलो संख्यामा संक्रमण देखिएपछि थप परीक्षणका लागि 1000 देखि 1200 किट आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ। किटको मोजदात घट्दै गएको प्रदेश र संघीय सरकारसँग थप किट उपलब्ध गराउन माग गरिएको स्वास्थ्य शाखा प्रमुख एकी बहादुर बस्नेतले बताउनुभयो।
1: पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर 7 निवासी नगर बहादुर डाङ्गीको मृत्यु भएको 9 वर्षपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। श्रीमती खुमा डाङ्गीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दाङमा कर्तव्य ज्यान मुद्दा दायर गर्नुभएको हो। कर्तव्य ज्यान गरी हत्या भएको भन्दै सोमबार 2 जना विरूद्ध मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता कमल प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। हत्या अभियोगमा शान्तिनगर गाउँपालिका 7 गैरा तिलबारीका 38 वर्षीय नवीन चौधरी र बबई गाउँपालिका 7 का 39 वर्षीय जनक ओली विरूद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको हो। आरोपी मध्ये नवीन चौधरी पक्राउ परिसक्नु भएको छ भने अर्का आरोपी जनक ओली फरार रहेको बताइएको छ। अभियोगको पत्र अनुसार घटना 2074 साल माघ 2 गतेको हो।
0: नेपाली कांग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाह निर्विरोध निर्वाचित हुनु भएको छ। आज भएको पालिका अधिवेशनमा सभापतिमा उहाँको मात्र एकल उम्मेद्वारी परेको हो। शाह तुलसीपुर उपमहानगरपालिका 5 का वडा अध्यक्ष समेत हुनुहुन्छ। उहाँ 2074 र 2079 को स्थानीय तहको निर्वाचनमा लगातार 2 पटक वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ। यस्तै अन्य पदाधिकारीहरूमा पनि प्रत्येकमा 1 जनाले मात्रै उम्मेद्वारी दर्ता गराएका छन्। नगर विमल पौडेलले दिएको जानकारी अनुसार उपसभापतिमा ओम ओली र महिला उपसभापतिमा कालिका रोकाले मात्रै उम्मेद्वारी दर्ता गराउनु भएको छ। ओली वडा नम्बर 7 बाट र रोका वडा नम्बर 19 बाट उम्मेद्वारी दिनुभएको हो। यस्तै सचिवमा वडा नम्बर 6 का मदन खत्रीले उम्मेद्वारी दिनुभएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रत्येक वडाबाट 1 जना पुरूष र 1 जना महिला गरी 2 सदस्य रहने व्यवस्था छ भने दलित क्लस्टरबाट 2 जना सदस्य रहनेछन्। यस्तै 35 वर्ष मुनिका महिला र पुरूष गरी 2 जना चयन गरिनेछ। कोषाध्यक्षमा भने पनि निर्वाचित सभापतिले सदस्यहरूमध्येबाटै मनोनित गर्ने प्रावधान रहेको छ। सबै पदाधिकारीमा एकल उम्मेद्वारी परेको हुँदा भोलि मात्रै घोषणा गरिने सचिव पौडेलले जानकारी दिनुभयो। उता कांग्रेस घोराई नगर सभापति पदका लागि प्रदीप मस्कैयाले उम्मेद्वारी दर्ता गर्नुभएको छ।
1: यसैबीच नेकपा एमाले शुरू गरेको जनजागरण अभियान अन्तर्गत आज तुलसीपुरका विभिन्न ओडामा ओडा भेला तथा कार्यक्रम गरिएको छ। एमाले तुलसीपुर नगर सचिव जितबहादुर खड्काका अनुसार आज तुलसीपुर वडा नम्बर 1, 2, 3, 4, 8 र 9 मा जनजागरण अभियान सञ्चालन गरिएको हो। वडा कमिटिको आयोजनामा भएको अभियानमा संगठनलाई थप सुदृढ बनाउने र बाढ़ी पीड़ितहरूलाई राहतको विषयमा छलफल समेत भएको हो। यस्तै तुलसीपुरका बाँकी रहेका अन्य वडाहरूमा भोलि र पर्सी अभियान सञ्चालन गर्ने कार्यतालिका रहेको सचिव खटकाले जानकारी दिनुभएको छ।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9 वार्षिक उत्सवका अवसरमा आज वृक्षारोपण कार्यक्रम गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठानले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो। घोराई उपमहानगरपालिका 17 स्थित गोरक्ष सामुदायिक वन उपभोक्ता समूहको परिसरमा विभिन्न जातका 150 भन्दा बढ़ी बिरूवा रोपिएको हो। वृक्षारोपण कार्यक्रममा प्रतिष्ठानका रेक्टर प्राध्यापक डाक्टर राम नारायण मण्डल, रजिस्ट्रार प्रथम प्राध्यापक श्याम लम्साल डीन प्राध्यापक डाक्टर कृष्ण कुमार झा तथा अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाईलीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी चिकित्सक नर्स तथा विद्यार्थीहरूका साथै स्थानीय टोलवासी र सामुदायिक वनोपभोक्ता समूहका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण गर्दै वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता जनाएका थिए।
1: तुलसीपुरमा महिला सोलो स्कूटर रेस प्रतियोगिता आज सम्पन्न भएको छ। आर्टिस्टिक इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्र बा एक योद्धाको प्रचार प्रसार गर्ने उद्देश्यले तुलसीपुर स्थित अरणीको मैदानमा प्रतियोगिता सम्पन्न भएको कार्यक्रममा संयोजक झग्गु भण्डारीले जानकारी दिनुभएको छ। चलचित्रको प्रचारात्मक कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा करिब 40 जना महिलाको सहभागिता थियो। प्रतिस्पर्धामा सहभागी महिलाहरूले स्कूटरलाई सबैभन्दा कम गतिमा चलाउँदै सन्तुलन कायम गर्ने कला प्रस्तुत गरेका थिए। प्रतियोगितामा सुधा सुमन ढकाल प्रथम, कृष्ण चौधरी द्वितीय र पल्लवी भट्टराई तृतीय हुनुभएको हो। प्रतियोगितामा सहभागी महिलाहरूले मनोरञ्जनसँगै नयाँ शैलीको चलचित्र प्रचार कार्यक्रमले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। चलचित्र बा एक योद्धा यही असोज 9 गतेदेखि देशभर प्रदर्शनमा आउने आयोजकले जनाएको छ।
0: सल्यानका 10 स्थानीय तहका 83 वडा मध्ये 11 वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन्। ती मध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण शुरू गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ़न सकेको छैन। जिल्लाका 6 वटा वडा कार्यालयका भवन छैनन्। बागचौर नगरपालिकाका 12 वटा वडा मध्ये वडा नम्बर 4 को भवन बन्न बाँकी छ। नगर प्रमुख जनक राज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अगाडि बढ़ाउन नसकेको बताउनुभयो। उहाँका अनुसार पहिलो कार्यकालमा 3 वटा भवन निर्माण भएका थिए भने बाँकी भवन आफूहरूको दोस्रो कार्यकालमा निर्माण गरिएको हो। वनगाड कुविडनेर नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 6 को भवन निर्माण हुन बाँकी छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार जग्गा प्राप्तिमा ढिलाइ भएकाले यस वर्ष निर्माण शुरू गर्ने तयारी रहेको छ।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
5: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो युट्युब पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
6: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम युट्युब च्यानल पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
5: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
6: समाचार लेखन तथा वाचनका लागि 4 जना
5: मार्केटिङ म्यानेजर कन्टेन्ट क्रिएटर मार्केटिङ र प्राविधिकका लागि 2-2 जना
6: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
5: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
6: रेडियो समाचार कार्यक्रम मार्केटिङ भिडियो पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
5: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
6: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz सम्पर्क नम्बर 082-521-847 त्यस्तै मोबाइल नम्बर 98-578-22-787
5: रेडियोदेखि भिडियोसम्म पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
6: प्रकृति मिडिया नेटवर्क रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ समुदायका लागि सामुदायिक रेडियो।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मौसम विज्ञान विभागले असोज नौ गते आउँदो शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सम्पूर्ण नागरिकहरूलाई सुरक्षित सचेत र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। साथै उहाँले सरकारका तर्फबाट सम्भावित विपद जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह समेत गर्नुभएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूको माग छ। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी दोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप छ। गत भदौ 10 गते 81 भोटिकुसी नदी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो धनजनको क्षति पुर्याएको छ।
0: प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज सभामुख डुल प्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक भोलि बिहिबार बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियो र भुक्तानी तथा फरचोट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ। त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ। यी तीन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि सांसदहरू पक्ष र विपक्षमा धारणा राख्दै प्रश्न उठाएका थिए। ती प्रश्नको जवाब सम्बन्धित मन्त्रीहरूले दिएका थिए।
1: नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति नेतृत्व र कार्यशैलीमा आमूल सुधार सहितको बहुआयामिक पुनर्गठनको प्रस्ताव अघि सार्नु भएको छ। गएको सोमबारदेखि काठमाडौँमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठकमा आज आफ्नो लिखित धारणा राख्दै उपमहासचिव भट्टराईले वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनको लागि प्रस्ताव शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गर्नुभएको हो। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बेहोरेको पराजय, गत भदौ 23 र 24 घटनाक्रम र प्राकृतिक विपत्तिका सन्दर्भ जोड्दै उहाँले पार्टीलाई यथास्थितिवादी घेराबाट बाहिर निकाल्न संगठनलाई पुनर्गठन गर्न अनिवार्य भएको स्पष्ट पार्नु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह नोभेम्बर महिनामा भारत भ्रमणमा जाने तयारी भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्। 23 देखि 25 नोभेम्बरका बीच बालेनको भ्रमण हुने गरी तयारी चलिरहेको समाचार भारतीय न्यूज च्यानल आजतकले अनलाइन संस्करणमा प्रकाशन गरेको छ। बालेनको पहिलो विदेश भ्रमण अमेरिका भए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण भारत नै हुने समाचारमा उल्लेख छ। हाल बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका भ्रमणमा हुनुहुन्छ। अमेरिकाबाट फर्किएपछि हुने बालेनको भारत भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी, ऊर्जा, व्यापार, पूर्वाधार तथा बाढ़ीपछिको पुननिर्माण लगायतका मुद्दामा छलफल हुने सम्भावना रहेको जनाइएको छ। भ्रमणका क्रममा रक्सौल काठमाण्डु ब्रोडगेज रेल लिंक, जनकपुर अयोध्या रात्री रेल सेवा आरम्भ जस्ता विषय पनि अघि बढ़न सक्ने पनि समाचारमा उल्लेख छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। रापरपाले आगामी असोज 21 गते 1 दिन 7 वटै प्रदेशको अधिवेशन गर्ने नीति तय गरेको छ। मंगसिर 26 देखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको रापरपाले भदौ मसान्तभित्र 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। हालैको भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लालाई भने अधिवेशनका लागि विशेष समय दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। ती जिल्लाले असोज 15 गतेसम्म अधिवेशन सम्पन्न गर्न पाउने भएका छन्। यस्तै भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि असोज 15 गतेसम्म अधिवेशन सम्पन्न गर्ने समय दिइएको छ।
0: प्रकृति खबरमा अब केही संक्षेप खबर। पार्टीको संसदीय दलको सिफारिशमा पदमुक्त गरिएकी जनता समाजवादी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफलेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
1: रूकुम पूर्वमा प्रहरीले बेवारिसी अवस्थामा लुकाई छिपाई राखिएको अवैध भरूवा बन्दुक बरामद गरेको छ।
0: सरकारी जग्गा भूमिहीनलाई दिने दिँदा भ्रष्टाचार गरेको आरोपमा 12 जना विरूद्ध मुद्दा दायर भएको छ। कालीकोटको खाँडाचक्र नगरपालिका एकमा भूमिहीनलाई जग्गा दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
1: सरकारले डाक्टर सहित स्वास्थ्यकर्मीलाई हातपात कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तोडफोड गर्नेहरूको सजाय बढ़ाउने कानून संसदमा दर्ता गराएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढ़ाउन प्रस्ताव गरिएको छ।
0: प्रकृति खबरमा अब विदेश खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरी संघको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको थियो। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने गरेका छन्। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक गर्न तथा शंकास्पद अकाउण्ट बारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। दक्षिण अफ्रिकाको डर्बन शहर नजिकै
1: र खेल खबरमा जापानमा भइरहेको विश्व एसियाली खेलकुदमा कराँतेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। तेन्जिङले तोयो हासी जिम्ने जीएममा आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपी पेजमा पराजित गर्दै कास्य पदक जित्नु भएको हो। तेन्जिङले एक स्पोन सहित 9 स्कोर गर्नुभएको थियो। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पार्नु भएको हो। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपालमा रहेको समूहमा चाइनिज ताइपेई श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान र भारत बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ।
0: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। बिदाउनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: तुलसीपुर क्षेत्रमा चोरीमा संलग्न भएको आरोपमा दुईजना पक्राउ। बाँकेमा परेले गोली प्रहार गरी लागू औषध तस्करीलाई नियन्त्रणमा लियो।
0: कांग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाह निर्विरोध निर्वाचित। घोषणा हुन बाँकी। दाङमा घटना भएको 9 वर्षपछि कर्तव्य ज्यान मुद्दा दर्ता।
1: प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भारी वर्षादेखि सावधानी अपनाउन आग्रह। भोटीकुसी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइती घरमा प्रदर्शन।
0: र विदेश खबरमा सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाले कड़ा कदम चाल्दै। खेल खबरमा विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। हौस् त बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोटका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म सुधा सुमन ढकाल पनि विदा हुन्छौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
2: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-577-80-103
2: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
1: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98-417-55-65 सधैँ सेवा गर्ने मौका दिनुहोस्
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
10: अब के हुनु रे बाबु डाक दुखेर मर्न लागिसके भने
9: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
11: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चारी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578251188 र 98478401188। खुसीको खबर: तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
14: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा

0: जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
0: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दान। फोन नम्बर 0825206601, मोबाइल 97487011 र 98107183।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आइसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
11: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
11: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0082226686 र 590475।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भयो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछु। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
16: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
15: त्यही त खै, यिनलाई चेत किन नआओला?
1: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
17: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: ये
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
6: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 5904575।
0: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848404188।
15: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
16: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
15: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
19: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ सर सिसौ असरा सासु चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9578823894, 9478814894।
21: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 0825218447
22: र 0825218780।
23: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछु होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
24: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
23: त्यही त खै, यिनलाई चेत किन नआउला?
24: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
25: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन, ल सुन्न नभुल्नु होला है।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी महासंघको आग्रह।
1: जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले को मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो बाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
4: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
6: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
7: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यो सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
1: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमूना छन् र त्यसमा हामीले लगभग 497 नमूनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रक्षाको भुट्टी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जल विद्युत आयोजनामा 2% सेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित 1 जनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
8: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लो तह पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक राम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा सक्षम गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्टिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
9: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
11: किसानहरूका लागि खुशीको खबर
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98-578-23-971।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
13: का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
15: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्डिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्डिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ।

0: मेयर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला कुनै हिचकिचाट नगरिकन कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला को चाहिँ ठ्याक्कैमा पीड़ित हो को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ
1: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई अब हाम्रो खानपानको कुरा गरौं तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ पोषणविद रुबिना कार्की
2: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन् जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो ढिँडो बनाएर खान सक्यो त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ
1: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन
4: व्यवसायहरूले के गरिदिन्छ बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ त्यो 150 रुपियाँमा पाइन्छ
3: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
6: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
5: ओहो तिमी त घरको खाने भएछौ नि
7: के को सरसल्लाह हो दुईजनाको
6: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
7: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
5: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
7: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं
3: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।

0: ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा CIN ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
2: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
3: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खाना पाए नपाएर होइन कि खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
2: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ।
4: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौं। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो सबैका चरणमा, सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
2: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
5: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन चाडपर्व।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौ।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578 20 756।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478 33923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 08-5230032 र मोबाइल नम्बर 98-12-91-918।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
7: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
8: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
8: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
7: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
8: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478 44683 र 98478 64770। सेवा गर्ने मौका दिनुहोस्।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी, जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएशन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
10: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो युट्युब पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
11: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम युट्युब च्यानल पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
10: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
11: समाचार लेखन तथा वाचनका लागि चारजना
10: मार्केटिङ म्यानेजर कन्टेन्ट क्रिएटर मार्केटिङ र प्राविधिकका लागि दुई दुई जना
11: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
10: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
11: रेडियो समाचार कार्यक्रम मार्केटिङ भिडियो पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
10: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
11: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz सम्पर्क नम्बर 082-521-847 त्यस्तै मोबाइल नम्बर 98-578-22-787।
10: रेडियोदेखि भिडियोसम्म पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
11: प्रकृति मिडिया नेटवर्क रेडियो प्रकृति 93.4 MHz तुलसीपुर दाङ समुदायका लागि सामुदायिक रेडियो।
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
13: के भो बोलादै के गुनगुनाइरहेको?
12: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
16: नसा तथा हरजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
17: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूची तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
18: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
14: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-0711 र 98-10-87-3180।
19: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
20: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
21: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
21: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
21: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
22: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
23: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
24: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
25: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
26: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
25: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97487-0611 र 98578-40601।
26: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू:
28: दन्त परीक्षण तथा परामर्श सेवा,
27: दाँतको एक्सरे,
28: दाँत सफा गर्ने,
27: दाँत निकाल्ने,
28: दाँत भर्ने,
27: दाँतको जरादेखि उपचार गर्ने,
28: कृत्रिम दाँत लगाउने,
27: बच्चाहरूको दाँतको विशेष उपचार,
28: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
27: दाँतको कस्मेटिक उपचार,
28: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
25: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
29: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
30: किन तिर गरेकी नानी, जाउँ ल मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
31: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
32: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
31: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
32: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
33: मेरी आमोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
34: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
33: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
34: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भटके कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
32: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
33: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
35: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
36: तपाईं सँगसँगै

0: खुशीको खबर।
1: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
10: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
11: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यू आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
7: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
7: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
7: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आइसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
2: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
3: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ। एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय भिक। मोबाइल नम्बर 9846655452।
10: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
11: अब के हुनु नि बाबु, डाक दुखेर मर्नु लागिसके म त कुनै गए सन्च हुन्न भने।
10: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
12: हामी कहाँ उपलब्ध सेवाहरू,
13: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
4: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
3: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
4: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: तहरु लागु हुने छन्
2: प्यास्तो बिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक

0: तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई कस्तो छ जोखिमको आकलन
1: के गर्ने होला कहाँ पसल जाने होला राज्य पसलले कहाँ दिन्छ त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस् इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृह युद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकू बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन् टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए बीबीसीका काल्किडान इबेल चाल भन्छन् टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन् सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृह युद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए उक्त समूहले राष्ट्रपति फ्रान्स्वा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाई सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन् वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन् सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन् अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ यो बीबीसी नेपाली सेवा हो
0: साँझपखमा पुनः स्वागत छ नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा

0: सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
1: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
0: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टीमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिइन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपत्ति व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको, भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ पहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
1: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
0: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू, जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
1: उपेन्द्रजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
0: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अवज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
2: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
3: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्केले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
4: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
3: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
5: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
3: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
6: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टक टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगी भएर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
3: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटे

0: अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरू सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
2: पोखराको पर्यटन क्षेत्रमा 3 अर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्डन जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पुम्बीका रञ्जन बराल।
3: पहिलो क्वारेन्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला,
4: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइ दुवैको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
1: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊ

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
0: किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
7: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98-478-4683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साच्चै भन्नु पर्दा क्यान्सर सँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोन झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
7: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 ग लाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।
10: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर डाङ। हाम्रा सेवाहरू
9: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 98-578-80-103।
9: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।
11: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 मेगाहर्ज तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो युट्युब पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
12: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम युट्युब च्यानल पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
11: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
12: समाचार लेखन तथा वाचनका लागि 4 जना
11: मार्केटिङ म्यानेजर, कन्टेन्ट क्रिएटर, मार्केटिङ र प्राविधिकका लागि 2-2 जना
12: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
11: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
12: रेडियो, समाचार, कार्यक्रम, मार्केटिङ, भिडियो, पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
11: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
12: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। सम्पर्क नम्बर 082-521-847। त्यस्तै मोबाइल नम्बर 98-578-22-787।
11: रेडियोदेखि भिडियोसम्म, पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
12: प्रकृति मिडिया नेटवर्क रेडियो प्रकृति 93.4 मेगाहर्ज तुलसीपुर दाङ, समुदायका लागि सामुदायिक रेडियो।
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
13: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107130
16: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना